0: منظور تشيلسي
1: بليكار حسين اقبال آشاری ہمارے ساتھ موجود ہیں میرپور خاص سے. آپ ہمارا شو سن رہے ہیں ویلکم سی ہدایت اللہ کہتے ہیں اچھا چلیں ٹھیک ہے احسن کہتے ہیں کہ اساں بھی موٹی اچوں تھا چلیں ٹھیک ہے ٹھیک ہے لگے تو تمام موٹی آیا جو اور کشور بھائی کہتے ہیں کہ ادھی ٹاپک کرنے ہیں کہتے کاوڑ ایندی آ یا پیکیج ختم تھی ونجے تو ہکڑو ڈی گزاری دو آیا باقی ہفتو چھا ایک سیکنڈ بھی گزارن ڈکھیو ہے او ائی تا گالا اگر تا فرض کرو تما جڑن مانن کا ہفتو موبائل ورتی ونجے تو تما جو ہفتو کی گزرن سوچن والی گالا اور اشفاق علی ہمارے ساتھ موجود ہیں وعلیکم السلام اشفاق آپ کو خوش آمدید کہتے ہیں اور واسو بھائی کہتے ہیں مجھے پیاری ادی سلام وعلیکم السلام پیارا بھا خوش آئے ہو اچھا مولائی مجاہد بوزار کہتے ہیں ٹاپک یہ سین میرے ساتھ ہوا تھا پاپا نے مجھ سے موبائل چھینا تھا بولے پڑھائی پر دھیان دو میں نے گھر کے کچھ برتن توڑے اور پھر اس کے بعد موبائل واپس مل گیا آپ کو یہ ٹرک تو میرے خیال میں لڑکوں کا جو نا بڑا ورک کرتا ہے کہ بس ان کو تھوڑا غصہ آ جائے وہ گھر کے برتن توڑنے لگ جاتے ہیں تو ایسا مت کیا کریں بھائی اور نہ کہاں علاوہ جی کو کہتے ہیں گانوں ہاں گانوں ہلائیں تو تانجو تھوڑا صبر کرنا کرو درد دل ہمارے ساتھ موجود ہیں وعلیکم السلام اور نہ کہاں علاوہ واسو بھائی کہتے ادی سڈو جواب ماں پینجن کبوترن سا ہفتو گزارے ویندس انہن کی اڈارن ایں دانو ڈین میں انہن سا ٹائم پاس تھی ویندو ہے یہ بھی گال ہے کبوترائی مانو الگ ہی دنیا دا مانو ہوندا صحیح ہے بابا صحیح ہے انجوائے کرو پانی زندگی اور نذیر کوسو میں سن رہی ہیں بلوچستان سے بھائی آپ کا بھی بہت شکریہ ویلکم اور شہباز بھی ہمارے ساتھ موجود ہیں ہیلو اچھا پوسٹ کو لائک اور شیئر کرتے جائیے اچھا ان کا علاوہ ہیں جی درد دل کہتے ہیں کہ راستے کبھی ختم نہیں ہوتے لوگ ہمت ہار جاتے ہیں اگر آج مشکل وقت ہے تو یاد رکھو سورج بھی ہر رات کے بعد طلوع ہوتا ہے اپنے خوابوں پر یقین رکھو کیونکہ ناممکن صرف اس وقت تک ہوتا ہے جب تک کوئی اسے ممکن نہ بنا دے بالکل جی آپ نے بہت اچھی بات ہمارے ساتھ شیئر کر دی درد دل آپ کا بہت شکریہ آپ ہمارے ساتھ موجود ہیں ہدایت اللہ کہتے ہیں نہ بابا اونلی جیو اچھا دلیپ کمار مینگوار ہمارے ساتھ موجود ہیں دلیپ کمار بھائی آپ کو خوش آمدید کہتے ہیں اور تمہاں کے سارے شو پسند اچھی پیو سو محبت ہوں ان پیارے بھاؤن جو کشور بھائی کہتے ہیں ماں اچھا اگا پاتا ہوں تو گھوٹ لگتا ہوں یہ گالا نا جدی مرد جکو نا اچھو اگو پائیں دو آتا واقعی گھوٹ لگن دو آئے ان لائے مرد جو شان آ بابا اچھو سوٹ پائیں دا کرو سونا لگتا ہے آئی وری جدی دا وائٹ ایش بیوٹی پروڈکٹس لگائینا پو تو بابا چھا گال کرے تمہاں جی ائی جے کہ مانو انیا تائی وائٹ ایش بیوٹی پروڈکٹ جو استعمال کون کن پیا سنن کی چوندا بابا چھا تھا سوچو اترو نہ سوچی نہ کرو جکو کرنو آ سو کرنو آ وائٹ ایش بیوٹی پروڈکٹ جو استعمال کرنو آ ائی وائٹ بیوٹی پروڈکٹس میں تمہارے لیے ہر طرح جو پروڈکٹ موجود ہے یعنی کہ ہانی تمہارے کا بہانے بازی نہ ہلندی چھو تے تمہارے ہر ایک پروڈکٹ ملے تو جمی تمہارے لیے نائٹ کریم بھی ہے تمہارے لیے فیئرنس کریم بھی ہے صابن بھی ہے فیس واش بھی ہے ایک نی ٹیوب بھی ہے انیا بھی چھا کپے وے جگہ جگہ مانو ہیں الگ الگ مسلن سا فیس کن پیا ان کے چہرے تے الگ الگ مسئلہ ہیں تمہارے چہرے تے دانا ہیں یا پھر تمہارے کا سٹی نائٹ کریم نہیں ملے تمہارے کا فیئرنس کریم نہیں سٹی سوٹ کرے تو بابا تمہارے لیے وائٹ ایش بیوٹی پروڈکٹس ہر طرح جو پروڈکٹ کھنی آیا ہے تو وائٹ ایش بیوٹی کریم جی اگر اسا گال کروں تو وائٹ ایش بیوٹی کریم جی کا ایوکاڈو ایلوویرا ائی ملک سے تیار کی ہوئی ہے ہی ٹری چیزوں نے جے اندر ایڈ کیو تھا تدے وائٹ ایش بیوٹی کریم تیار تھیا ہے ائی وائٹ ایش بیوٹی کریم جے کا تمہارے سکن کے فریش بنائی دیا ہے فیئر بنائی دیا ہے کلیئر بنائی دیا ہے سونو بنائی دیا ہے سو مرد حضرات جن یا خواتین بھائی استعمال کرے سکو تھا ان کا علاوہ جے کہ مانو دانن جی وجہ سے پریشان ہے شدید وارو پریشان ہے تو تما جلا ڈاکٹر پمپل اینٹی ایک نی ٹیوب تیار کیا ہے ڈاکٹر پمپل اینٹی ایک نی ٹیوب جو ہے بابا ڈاڈو زبردست ٹیوب تھو ان مانو جلا خاص کرے جے کہ پانے چہرے جے دانن جی وجہ سے پریشان ہے تو اگر تما بھی ایک نی کے ختم کرن چاہیو تھا تو ڈاکٹر پمپل اینٹی ایک نی ٹیوب تما جلا موجود ہے آیورویدک فارمولو ہے جناب ائی تما جے ایک نی سا فائٹ کندو ہے تما جے ایک نی کا علاوہ تما جا نشان ہیں جے کہ فیس تے اوے ختم تھی نا ہیں تما جے چہرے تے کوئی کٹ جو نشانہ کوئی سڑن جو نشانہ کوئی کتھو پرانو نشانہ ہے کہ تمہارے ریموو کرن چاہیو تھا تو تمام بالکل ڈاکٹر پمپل اینٹی ایکنی ٹیوب جو استعمال کرے ان کا چھٹکارو حاصل हासिल करे सको थी। उनके अलावा इस्तेमाल करने तरीके कार भी बुधाया थी पर पहले सब प्रोडक्ट के बारे में तो बुद्धि वो व्हाइट एज ब्यूटी सोप भी मौजूद है। व्हाइट एज फेस वॉश भी मौजूद है। सोप जिका वो एलोवेरा एवोकाडो और मिल्क से तैयार कयो वयो है। बाकी जो फेस वॉश है उनके अंदर वाइटामिन सी मौजूद है। ठीक है, यो इन बिन्हीं में डिफरेंस है। उनके अलावा अगर तुम सोप लगाइंदा है तो सोप लगाइंदा, अगर तुम फेस वॉश लगाइंदा है तो तुम फेस वॉश लगाइंदा। इजी। और अगर तुम व्हाइट एज लवली क्रीम के बारे में नथा जानो तो तुम बुधाइंदी हलां तो व्हाइट एज लवली क्रीम एक वह वाहिद क्रीम है जो फेयरनेस क्रीम से गडो गड इनके अंदर सनस्क्रीन भी एड कई वही है। यानी कि इनमें डिसो था तुम्हारे लिए केडो मतलब इन फायदो सोचो है। तो जी भी असा सोना सोना लिसनर असा के बुधन पाया जे सोना मानू पानी खूबसूरती जो ख्याल रखन चाहन था तो उन बिल्कुल उन ही तरीके जो प्रोडक्ट होजन लाजमी है। तो अगर तुम भी व्हाइट एज लवली क्रीम जो इस्तेमाल करन चाहो था तो तुम्हें यह खबर हो जाए तो बाबा व्हाइट एज लवली क्रीम जगह है ये एकड़ी फेयरनेस क्रीम आए पर सिर्फ फेयरनेस क्रीम ना है जी अंदर एड़ी चीजों एड थियल आन रेडिएंट अल्ट्रा वाइटामिन से तैयार कई वही है। जिन अंदर ट्री वाइटामिन जा कैप्सूल एड आन ट्री वाइटामिन जा कैप्सूल यानी कि तुम्हें स्किन के कोई भी वाइटामिन की कमी आए तो वह पूरी थी वही जैसे तुम व्हाइट एज लवली क्रीम जो इस्तेमाल करना है। इनके अंदर वाइटामिन डी है, वाइटामिन ई है, वाइटामिन सी है, वाइटामिन बी थ्री है। उनके अलावा सनस्क्रीन भी एड अथस जी तुम्हें अलग से सनस्क्रीन लगानो न पवे। अड़ी गर्मी के मौसम में तुम्हें स्किन से सनस्क्रीन भी लाजमी जरूरी होंगे। अगर तुम सनस्क्रीन नथा वो या फिर नथा इस्तेमाल करो तो तुम्हें टेंशन वन की जरूरत ना है। तुम व्हाइट एज लवली क्रीम लगा सको था। व्हाइट एज लवली क्रीम तुम्हें स्किन से ग्लो भी दी तुम स्किन के प्रोटेक्ट भी कर सिज के असरात का जो सिज जहा असरा तुम्हारे चेहरे के नुकसान पहुंचाइंदा समझो था। सो व्हाइट एज लवली क्रीम तुम डी जो लगा सको था, रात जो लगा सको था, नंढा बार होजन, वड्यू मायू होजन, मर्द होजन, कुराड़ा आयो था सब हणी सको था। छो तो व्हाइट एज लवली क्रीम जो है ना एतरी जबरदस्त क्रीम है जहां तुम मजो दई छी। तो व्हाइट एज लवली क्रीम तुम लगायो और तुम्हारी खूबसूरती सफाई चमकंदी वतंदी। उनका अलावा बो उनका अलावा सोप और फेस वॉश की अगर गाल करें तो वो भी ऑल स्किन टाइप के लिए तुम बिल्कुल हर कोई इस्तेमाल कर सके। बाकी हाँ लगाने का तरीकेकार तो बिल्कुल लगाने का तरीकेकार ये ही आन। तो अगर तुम व्हाइट एज ब्यूटी क्रीम इस्तेमाल कर तो व्हाइट एज की ब्यूटी क्रीम तुम रात के टाइम इस्तेमाल कर सो तो एक नाइट क्रीम है रात के टाइम तुम इस्तेमाल कर। अलावा फेस वॉश तुम पे लाजमी कजो फेस वॉश कर व्हाइट एज ब्यूटी क्रीम अप्लाई कर सो था। उनका अलावा अगर तुम डॉक्टर पिंपल एंटी एक्नी ट्यूब लगान चाहो था तुम्हारे चेहरे के दाना उनके खत्म करने के लिए तो तुम डॉक्टर पिंपल एंटी एक्नी ट्यूब रात के टाइम इस्तेमाल कर। उनका अलावा तुम फेस वॉश लाजमी कदा कर कोई भी प्रोडक्ट तुम लगा था तो व्हाइट एज लवली क्रीम हणो था या डॉक्टर पिंपल ट्यूब हणो था या व्हाइट एज ब्यूटी क्रीम हणो था इन्हन के इस्तेमाल करने का पेड़ा तवा के पांजो मुंह लाजमी धोणो है। सही आ ता पांजो मुंह धो पांजे फेस के सफा क्लीन कयो क्लियर कयो उनका पोई तवा प्रोडक्ट अप्लाई कयो पांजे स्किन ते तदही जेको प्रोडक्ट आ तवा के सही तरीके से रिजल्ट दीदो है। सो प्रोडक्ट के सही तरीके से इस्तेमाल अगर तवा करना तस तवा के बिल्कुल सुठो रिजल्ट मिलंदो है। सो सुठे रिजल्ट हासिल करन लाय तवा के सही तरीके से इस्तेमाल करना पंदा। तो बिल्कुल तमाम इस्तेमाल करना हलो और पानी खूबसूरती के वधाईंदा हलो बिल्कुल तमाम भी हसीन ही प्यारा थियन चाहिंदा हुंदा। सो तमाम व्हाइट एज ब्यूटी प्रोडक्ट इस्तेमाल करी सको था तमाम जे एरिया में तमाम जे गोठ में तमाम सिटी में नथा मिलन तो पोई तमाम डायल कयो 03-15-799-0595। ओके जी डायल कीजिएगा नंबर और साथ साथ हमारी पोस्ट को लाइक और शेयर करती जाइए। और जो मैंने आप लोगों से सवाल पूछा है उसका जवाब भी देते जाइए। तो आज मैंने आप लोगों से सवाल पूछा है कि आप मुझे बताते जा रहे हैं कि अगर फर्ज कर लें आप लोगों से आपका मोबाइल फोन एक हफ्ते के लिए ले लिया जाए तो एक हफ्ता वो आप कैसे गुजारने वाले हैं, क्या करेंगे उस एक हफ्ते में अगर आपका सेल फोन आपके साथ ना हो तो।